0: इंसान कभी सच को इसलिए नहीं छोड़ता कि सच कमजोर है, कभी वो इसलिए सच को नहीं देख पाता कि उसकी आंखों के सामने किसी शख्सियत, खानदान, कबीले या रिवायत की इतनी बड़ी तस्वीर खड़ी कर दी जाती है कि वह हकीकत को देखने की सलाहियत खो बैठता है। मक्के में वह शख्सियत के ही हाल था। अबू जहल का असल नाम आमिर इब्न हिशाम था और कुरैश में उसे अबुल हकम कहा जाता था, यानी एक वकार, एक समाजी रोब, एक बड़ी हैसियत। आज हमारे लिए वो सिर्फ तारीख का एक मनफी किरदार है, लेकिन अपने माहौल में उसकी समाजी तस्वीर बहुत बड़ी थी और यही तस्वीर लोगों को मुतासर करती थी। कुरान हमें बार बार दिखाता है कि तारीख में ऐसे लोग, ऐसे ग्रोह पैदा होते हैं जिनके गिर्द इतनी हैवत और इतना समाजी प्रोटोकॉल बना दिया जाता है कि आम आदमी उनके आगे फिक्री तौर पर सर झुका देता है। और सबसे बड़ा नुकसान क्या होता है? आंख हकीकत को देखना छोड़ देती है। फिर कुरान बुतों के बारे में एक नहायत सादा मगर फैसला कुन हकीकत ये बयान करता है कि इन्हीं इल्ला अस्मा उन समैतुमुहा अंतुम वआबाउकुम मा अंजलल्लाहु बिहा मिन सुल्तान, ये तो महज नाम है जो तुमने और तुम्हारे बाप दादा ने रख लिए हैं। इन्हीं ये बुत आखिर हैं क्या? तुमने उन्हें एक नाम दे दिया, फिर उस नाम के गिर तकद्दस बना दिया, फिर रिवायत ने उस तकद्दस को मजबूत कर दिया, फिर नस्लें गुजरती गईं और वही चीज एक नाकाबिल सवाल हकीकत बन गई। कुरान आकर पूछता है, नाम रखने से कोई चीज इला कैसे बन गई? नाम से पहले वो क्या था? पत्थर, लकड़ी, एक मादी चीज। लेकिन समाजी रिवायत ने एक तस्वीर बनाई, फिर तस्वीर इतनी ताकतवर हो गई कि अकल ने सवाल करना छोड़ दिया। इसीलिए बाद सहाबा के ईमान लाने के बाद उनके अंदर ये फिक्री आजादी बहुत नुमाया नजर आती है। जब हकीकत वाज़े हो गई तो उन्होंने बुत को बुत ही देखा, पत्थर को पत्थर ही समझा और उस मसनूई तकद्दस के पर्दे से बाहर निकल आए। यहाँ सूरह फातिर और कुरान का एक बड़ा सबक सामने आता है कि हक को देखने के लिए सिर्फ आंख काफी नहीं, आजाद नजर भी चाहिए।
1: आइए तलहा अशरफुज़्ज़मान के साथ सुनिए पर्ल्स ऑफ द कुरान सिर्फ FM 107 पर।
0: समय किराम, सूरह फातिर की एक बड़ी खूबसूरती ये है कि कायनात के मुख्तलिफ मनाजिर को एक दूसरे से जोड़ते हुए अल्लाह ताला की रुबूबियत, कुदरत और तौहीद को मुसलसल वाज़े करती है। इंसान की तखलीक से बात शुरू होती है, फिर समंदर, फिर कश्ती, फिर रात और दिन, फिर सूरज और चांद, फिर आसमानों और ज़मीन का निज़ाम, और हर मंजर एक ही हकीकत की तरफ इशारा करता है कि मालिक एक है, खालिक एक है, इख्तियार उसी का है। अल्लाह फरमाता है, अल्लाहु खलकुकुम मिन तुराबिन थुम्मा मिन नुत्फा ثم جعلكم أزواجا وما تحمل من أنثى ولا تضع إلا بعلمه وما يعمر من معمر ولا ينقص من عمره إلا في كتاب إن ذلك على الله يسير। आयत का खुलासा ये है कि तुम्हारी पैदाइश, तुम्हारी नस्ल, हमल, विलादत, उम्र, उम्र में कमी या ज्यादती, सब अल्लाह के इल्म में है। और फिर आगे जाकर अचानक मंजर बदलता है, वमा यस्तवी अल-बहरान هذا عذب فرات سائغ شرابه وهذا ملح أجاج, دو سمندر برابر نہیں, ایک میٹھا خوشگوار اور پینے کے قابل, دوسرا کھارا اور شور۔ پھر فرمایا ومن كل تأكلون لحما طريا وتستخرجون حلية تلبسونها وترى الفلك فيه مواخر لتبتغوا من فضله ولعلكم تشكرون, तुम दोनों से ताज़ा गोश्त खाते हो, जेवरात निकालते हो और कश्तियों को पानी चीरते हुए देखते हो ताकि तुम अल्लाह का फजल तलाश करो और शुक्रगुजार बनो। ज़रा देखिए कि सूरह फातिर को कहाँ कहाँ ले जा रही है। एक लम्हे में इंसान की तखलीक, फिर ज़मीन, फिर समंदर, फिर कश्ती, फिर निगाह आसमान की तरफ उठती है। यूलिजु लैल फिन्नहार व यूलिजु नहार फिल्लैल व सखर शम्स वल कमर कुल्लुन यजरी लिअजल मुसम्मा, वो रात को दिन में दाखिल करता है, दिन को रात में, और सूरज और चांद को मुसख़र कर दिया है, हर एक एक मुकर्ररा वक्त तक चल रहा है। तो यह एक बहुत अहम तसव्वुर है कि सूरज आज़ाद नहीं, चांद खुद मुख्तार नहीं, रात खुद नहीं आती, दिन खुद नहीं जाता, सब के सब मुसख़र हैं, सब एक हुक्म के तहत हैं और सब के लिए एक मुकर्ररा मुद्दत है। फिर इतने अजीम कायनाती मंजर के बाद एक फैसला कुन जुमला आता है, ذَلِكُمُ اللَّهُ رَبُّكُمْ لَهُ الْمُلْكِ, ये है अल्लाह तुम्हारा रब, بادشاہی اسی کی ہے۔ اور فوراً بتوں، معبودان باطل اور ان تمام ہستیوں کے بارے میں فرمایا جنہیں اللہ کے سوا پکارا جاتا تھا، والذین تدعون من دونہ ما یملکون من قطمیر، اور جنہیں تم اللہ کے سوا پکارتے ہو وہ کھجور کی گٹھلی کے باریک چھلکے کے بھی مالک نہیں۔ کتنا زبردست تقابل ہے کہ ایک طرف وہ رب ہے جو انسان کو پیدا کرتا ہے، جو ہر حمل کو جانتا ہے، جو عمر کا حساب رکھتا ہے، جو سمندروں کو نظام دیتا ہے، جو کشتیوں کو چلاتا ہے، جو رات اور دن بدلتا ہے، جو سورج اور چاند کو مسخر کرتا ہے، اور دوسری طرف وہ معبود جنہیں لوگ پکارتے ہیں، حالانکہ ان کی حقیقت ہے ما یملکون من قطمیر، ایک باریک گٹھلی کے بھی مالک نہیں، یعنی کھجور کی گٹھلی کے بھی مالک نہیں۔ اب ذرا اس منظر کو رسول اللہ صلی اللہ علیہ وسلم کی نگاہ سے دیکھیے۔ زمین پر صورتحال مشکل تھی، آپ صلی اللہ علیہ وسلم کے ساتھ ابتدا میں چند لوگ تھے، جبکہ مخالفین کے پاس قبائلی قوت، سماجی اثر، مال، روایت، نظام اور ظاہری طاقت سب کچھ تھا۔ ظاہر میں وہ مضبوط تھے، لیکن اسی ماحول میں قرآن نازل ہوتا ہے اور کہتا ہے ذالکم اللہ ربکم لہ الملک، اصل بادشاہی اللہ کی ہے، اور والذین تدعون من دونہ ما یملکون من قطمیر، جنہیں تم اتنا بڑا سمجھتے ہو وہ حقیقت میں قطمیر کے بھی مالک نہیں۔ تو یہ آیات رسول اللہ صلی اللہ علیہ وسلم اور اہل ایمان کے لیے قلبی قوت بھی تھیں۔ رسول اللہ صلی اللہ علیہ وسلم جب جبریل علیہ السلام سے کلام سنتے ہوں گے تو یہ صرف یعنی معلومات نہیں تھے، یہ آیات سینے میں یقین بھرتی تھی، دل کو قوت دیتی تھی اور اس حقیقت کو تازہ کرتی تھی کہ زمینی حالات خواہ کتنے ہی مشکل ہوں اصل ملک اللہ کا ہے۔ اسی یقین کے ساتھ پھر آپ صلی اللہ علیہ وسلم ہی آیات کو لوگوں کے سامنے پڑھتے تھے، اور جو چند نوجوان ایمان لائے تھے، زبیر، طلحہ، زعد بن ابی وقاص، ارقم اور دوسرے ابتدائی مسلمان، وہ بھی اس قرآن سے اپنی قوت لیتے تھے۔ یہ لوگ عمر کے اعتبار سے بہت سے معاملات میں نوجوان تھے، قبیلے کی مخالفت سامنے تھی، خاندان کا دباؤ تھا، معاشرہ خلاف تھا، لیکن جب آیت اترتی الحمدللہ فاطر السماوات والارض، تو ان کے لیے اس جملے کا مطلب محض اللہ آسمان اور زمین کا پیدا کرنے والا ہے، یہ مطلب وہ نہیں لیتے تھے۔ اس کا مطلب تھا جس رب نے آسمان بنائے وہ ہماری حفاظت سے عاجز نہیں۔ اور جب وہ سنتے لہ الملک تو انہیں یاد آتا کہ قریش کے سردار ظاہری اقتدار رکھتے ہیں لیکن اصل اقتدار ان کے پاس نہیں، اور جب سنتے ما یملکون من قطمیر تو بتوں اور ان کے گرد بنائی گئی تمام تہذیبی حیبت چھوٹی ہو جاتی۔ اسی لیے یہ آیات ہر دور میں اہل ایمان کے دلوں میں عزت پیدا کرتی ہیں۔ پھر اگلی آیت دلیل کو اور واضح کرتی ہے ان تدعوہم لا یسمعوا دعاءکم، اگر تم انہیں پکارو تو وہ تمہاری پکار سن نہیں سکتے، ولو سمعوا ما استجابوا لکم، اور اگر فرض کرو کہ سن بھی لیں تو تمہیں جواب نہیں دے سکتے۔ پھر وہ حقیقت بیان کی جاتی ہے جسے انسان ابھی دنیا میں نہیں دیکھ رہا، وَيَوْمَ الْقِيَامَةِ يَكْفُرُونَ بِشِرْكِكُمْ، قیامت کے دن وہ تمہارے اس شرک سے بیزاری ظاہر کریں گے۔ پھر قرآن کہتا ہے وَلَا يُنَبِّئُكَ مِثْلُ خَبِيرٌ، اور ایک باخبر ہستی کی طرح تمہیں کوئی خبر نہیں دے سکتا۔ یعنی یہ محض انسانی تجزیہ نہیں، یہ اس ذات کی خبر ہے جو ظاہر و باطن، دنیا و آخرت سب جانتی ہے۔ پھر ایک اور عظیم اعلان آتا ہے يَا أَيُّهَا النَّاسُ أَنتُمُ الْفُقَرَاءُ إِلَى اللَّهِ واللہ هو الغنی الحمید، اے لوگوں تم سب اللہ کے محتاج ہو اور اللہ ہی بے نیاز ہر تعریف کے لائق ہے۔ تو یہ آیت انسان کی پوری خود فریبی توڑ دیتی ہے۔ ہم سمجھتے ہیں کہ ہم طاقتور ہیں، ہم خود کفیل ہیں، ہمارے پاس وسائل، مال، مقام اور تعلقات ہیں۔ قرآن کہتا ہے تم سب فقیر ہو، تمہیں سانس کے لیے اللہ چاہیے، دل کی دھڑکن کے لیے اللہ چاہیے، رزق کے لیے اللہ چاہیے، اور آخرت میں نجات کے لیے بھی اللہ ہی چاہیے۔ پھر فرمایا اِن یَشَأْ يُذْهِبْكُمْ وَيَأْتِ بِخَلْقٍ جَدِيدٍ وَمَا ذَلِكَ عَلَى اللَّهِ بِعَزِيزٍ، اگر وہ چاہیں تو تمہیں لے جائے اور نئی مخلوق لے آئے، اور یہ اللہ کے لیے کوئی مشکل کام نہیں، مگر اسی قوت کے ساتھ اللہ کا عدل بھی سامنے آتا ہے۔ وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَى، کوئی بوجھ اٹھانے والا دوسرے کا بوجھ نہیں اٹھائے گا، اور اگر کوئی گناہوں سے بوجھل جان کسی دوسرے کو اپنا بوجھ اٹھانے کے لیے پکارے تو کوئی اس کا حصہ نہیں اٹھائے گا، خواہ قریب ترین رشتہ دار ہی کیوں نہ ہو۔ تو یہاں قرآن انسان کو انفرادی ذمہ داری کی یاد دلاتا ہے۔ دنیا میں خاندان، قبیلہ، جماعت، سماجی حلقہ بہت کچھ سہارا دے سکتا ہے، مگر آخرت میں ہر شخص اپنے عمل کے ساتھ کھڑا ہوگا۔ پھر فرمایا انما تنذر الذین یخشون ربهم

0: इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान।
1: अब खाने की हलाल और हराम चीज़ों को बयान करते हुए कुरान इनके बारे में ऐलान करता है, उलाइका मा याकुलूना फी बुतूनिहिम इल्ला नार, वो अपने पेटों में कुछ और नहीं सिर्फ आग खाते हैं। स्वामी ने कराम गोया के कितमान हक और बहुतान तराशी जो कीमत वो वसूल करते और खाते हैं वो आग है। इनके ज़रिए जो कीमत वसूल करते हैं वो दरअसल आग है जिससे वो अपने पेट भर रहे हैं, वो या कि वो सचमुच आग खा रहे हैं। और ये मजाज नहीं है, हकीकत है, क्योंकि आखिरत में जब ये लोग जहन्नम की आग में डाले जाएंगे तो आग ही उनका उड़ना बिछोना होगी और आग ही उनका खाना। आयत इलाही को छुपाने की उन्हें ये सज़ा मिलेगी कि अल्लाह ताला क़यामत के दिन उन्हें नज़रअंदाज कर देगा। और उन्हें ज़लील ख़ार करने के लिए कुरान करीम की ताबीर ये है, वला युकल्लिमुहुमुल्लाहु यौमल क़ियामति वला युज़क्कीहिम, क़्यामत के रोज़ अल्लाह उनसे कलाम न करेगा और न उन्हें पाक करेगा कि वो जन्नत में जा सकें। तो ये नज़रअंदाज करने की एक हिस्सी तस्वीर है जो इंसानी एहसास और फ़हम इदराक से बहुत करीब है कि न कलाम, न अहतमाम, न तत्हीर, न मग़फ़िरत, वलहुम अज़ाबुन अलीम, ये उनकी हालत की एक और ताबीर है जो दर्दनाक अजाब की सूरत में होगी। समझ कर हम ज़रा ग़ौर से अगर देखें कितनी हमाकत और गबावत का है ये सौदा और कितनी बुरी है वो ख़रीद व फरोख्त जो इन्होंने की, कि उन्हें दरअसल हिदायत बख्शी गई थी, हाँ उन्होंने उसे छोड़ कर गुमराही का रास्ता इख्तियार कर लिया। मग़फ़िरत उनकी दस्तरस में थी, उन्होंने उसे तर्क करके अज़ाब को अपना लिया। फ़मा असबरहुम अलन नार, कितने सब्र करने वाले हैं, दीदा दलीर हैं ये लोग दोज़ख़ की आग पर। अब बनी इसराइल की बात, चूँकि वो अवलीन जो हदफ़ हैं, अवलीन मुखातिब हैं, उनके हवाले से ये आयत नकल की गई। अब ये बात समझने की कोई गुंजाइश नहीं, या फिर इस तावील और तफसीर की कोई गुंजाइश नहीं, कह रहे ये तो बनी इसराइल के हवाले से हमसे तो खिताब नहीं, बात ऐसी नहीं, बल्कि हर वो फ़र्द जिस पर ये बात मुंतबिक हो कि वो किसी आयत को छुपा रहा है, कितमान हक कर रहा है, वो भी इस आयत का मुखातिब है, इस आयत का हदफ है। तो बनी इसराइल की सबसे बड़ी ख़राबी ये कि उनके उलमा और मशाइख भी कितमान हक में मुलव्वस थे और दुनिया के चंद सुकून के अवज़ हक बात को छुपाते थे, उसका अंजाम उनके लिए अच्छा ना हुआ। तो इस तरह उम्मत मुस्लिमा के हर फर्द को मुतनब्बेह किया जा रहा है कि वह ऐसा करने से इज्तनाब करे, बल्कि हक बात को अक्सए आलम में पहुँचाना उनकी ज़िंदगी का अहम फरीज़ा करार दिया गया है। जैसा कि इरशाद खुदावंदी है, कुंतुम खैर उम्मतिन उख़रिजत लिन्नास तअमुरून बिलमारूफ व तन्हौन अनिल मुनकर व तुमिनून बिल्लाह, ऐ मुसलमानों तुम बेहतरीन उम्मत हो, तुम्हें लोगों के लिए निकाला गया है, तुम नेकियों का हुक्म करते हो और बुराइयों से रोकते हो, जबकि तुम्हारा अपना ईमान भी अल्लाह ताला पर मजबूत है। असल सामने कराम, ये ज़िंदगी आर्जी और फ़ानी है, दावत हक के समरात बाकी और जावदानी है, जबकि कितमान हक का अंजाम बुरा और इबरतनाक है। अक्लमंद हमेशा अंजाम पर नज़र रखते हैं, जबकि ख्वाहिशात नफसानी के शिकार आर्जी बात को तरजीह देते हैं। अब आगे मज़ीद इस बात की वजाहत आ रही है कि ذلك بأن الله نزل الكتاب بالحق وإن الذين اختلفوا في الكتاب لفي شقاق بعيد, ये बात इसलिए हुई कि बिलाशुबा अल्लाह ने उतारी किताब हक के साथ। وإن الذين اختلفوا في الكتاب لفي شقاق بعيد يعني اور بیشک جن لوگوں نے اس کتاب میں اختلاف کیا وہ محض اپنی ضد میں آ کر راہ حق سے بہت دور نکل گئے. یعنی کتاب الہی میں اختلاف کرنے والے محض ضد اور ہٹ دھرمی کی وجہ سے راہ حق سے دور جا پڑے ہیں. ورنہ حقیقت تو یہ ہے کہ کتاب اللہ تو روز روشن کی طرح واضح ہوتی ہے. تو یہاں یہ بتایا جا رہا ہے, اس بات کی وضاحت پیش کی جا رہی ہے کہ اللہ تعالیٰ کا دین فطرت کی آواز ہے. لوگ محض ذاتی خواہشات اور ہوائے نفس سے اختلافات پیدا کرتے ہیں یا پھر ضد اور ہٹ دھرمی کی بنا پر راہ حق سے دور جا پڑتے ہیں. سامعین کرام, اب جو اگلی آیت ہے اس کا تعلق ہمارے پچھلے حلقے میں قبلہ کے حوالے سے ہم نے جو باتیں کی تھی اس کے ساتھ اس آیت کا تعلق ہے. ہوا یہ کہ تحویل قبلہ کے موقع پر لوگوں نے شور مچا دیا کہ دیکھیے مسلمان بدل گئے. قرآن حکیم نے اس اعتراض کے متعدد جواب دیے اور آخری جواب وہ دیا جو ان آیات میں مذکور ہے کہ مدار مذاہب ظاہر شاعر و رسوم نہیں, ان کا مغزہ جو اصل مغزہ ہے وہ بیت اللہ یا بیت المقدس کی طرف منہ کر کے نماز پڑھ لینا ہی کافی نہیں بلکہ ان کے لیے ضروری ہے کہ لوازم کا بھی خیال رہے. کیا تم سمجھتے ہو کہ بیت المقدس کو قبلہ مان کر تم شریعت کے ہر ذمہ داری سے سبکدوش ہو جاتے ہو؟ کیا تمہارا خیال ہے کہ جب تو کا مشرق و مغرب کی تعین نہ ہو نیکی کا مفہوم ہی غلط رہتا ہے؟ نہیں, کعبہ ہو یا بیت المقدس ان کو قبلہ بنانے کا مقصد یہ نہیں جو تم سمجھتے ہو کہ ظاہر پر اکتفا کر دیا جائے اور بس, بلکہ اس کا مقصد یہ ہے کہ تمہارے دل میں شریعت کا پورا پورا احترام ہو, ظاہر کے ساتھ باطن کی باریکیوں پر بھی تمہاری نظر ہو, جذبہ عمل پورے جوش کے ساتھ کار فرما ہو, جہاں دل کی گہرائیاں ایمان باللہ کی روشنی سے روشن ہوں وہاں اس کے نتائج بھی آیا ہونے چاہیے. اس کی مزید وضاحت یہ ہے کہ عام لوگ رسوم ظاہری تک ہی تقویٰ کا مفہوم محدود رکھتے ہیں اور دیگر حالات پر غور نہیں کرتے, اور یہ اس وقت ہوتا ہے جب دین کی روح باقی نہ رہے اور محض ظاہر پر سختی سے عمل ہو. جب کسی قوم کی یہ حالت ہو تو وہ سمجھ لیجئے کہ وہ حقائق دین سے قطعاً محروم اور برائے نام مسائل پر محض رکھ رکھاؤ کے لیے عامل ہے. نزول قرآن کے وقت یہودیوں اور عیسائیوں کی بالکل یہی کیفیت تھی, فسق و فجور میں ہر وقت سرشاری کے باوجود چھوٹے چھوٹے مسائل پر ایک دوسرے سے جھگڑتے تھے, معمولی اختلافات ڈالتے, یہ اختلاف عمل ان کے لیے ناقابل برداشت ہو جاتا. لیکن عملی زندگی میں بڑی سی بڑی بدماشی نہ صرف گوارا ہوتی بلکہ راحت جان ہوتی. تو یہاں اس آیت میں تقویٰ کے مفہوم کو بیان کیا جا رہا ہے. یہ دراصل متقی کون ہے, عملی طور پر صادقین متقین ہم کس کو کہیں گے؟ ہاں جی, چلیں اب اس آیت کی تلاوت سنتے ہیں, پھر آپ کو اس آیت کا ترجمہ بھی سنائیں گے انشاءاللہ. ارشاد خداوندی ہے, لَيْسَ الْبِرَّ أَن تُوَلُّوا وُجُوهَكُمْ قِبَلَ الْمَشْرِقِ وَالْمَغْرِبِ